Thank you.

0: सरकार ने निजी क्षेत्र को पूंजी परिचालन करने निजी तथा संस्थागत लगानी आकर्षित करने नीति लिखाई
1: प्रधानमन्त्री नरेन्द्र शाहको सचिवालय अख्तियार दुर्योग अनुसन्धान आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा 7 घण्टासम्म राखेर राहदानी खरिद प्रकरण अनुसन्धान तत्काल तुल्याउन दबाव दिएको विषय संसदीय समितिमा पुगेको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियारका काम कारवाही बारेको छलफलका क्रममा यो विषय उठेको सत्तारूढ राष्ट्रको सभापति रवि घिसालेले बैठकमा प्रधानमन्त्रीको सचिवालयले दबाव दिएको तर्फ सचेत गर्दै अनुसन्धान अभियोजन जस्ता अख्तियारको काममा सरकारबाट अवरोध सिर्जना गर्नु आफैमा अपराध भएको जनाउँदै त्यसमा अख्तियारले आवश्यक कारवाही अगाडि बढाउन सक्ने लगाएर राख्नुभयो। अख्तियारले आफ्ना काममाथि अवरोध पुर्याउनेलाई कारवाही गरे सरकार सञ्चालन गरिरहेको दलको नेतृत्वको हिसाबले कुनै अवरोध नपुर्याउने पनि उहाँले बताउनुभयो। प्रधानमन्त्रीको सचिवालयले अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई सहित आयुक्तहरूलाई असार 1 मा बोलाई 7 घण्टासम्म राखेर राहदानी खरिद ठेक्का प्रकरणमा अनुसन्धान तुल्याएर परियोजन गर्न दबाव दिएको आरोप लागेको छ। यस विषयमा प्रधानमन्त्री शाहले 7 असारमा चितवनमा आयोजित राष्ट्रपतिको महाधिवेशन उद्घाटनमा समेत अभिव्यक्ति दिनुभएको थियो। यसैबीच राष्ट्र बैङ्कमा गभर्नर डिप्युटी गभर्नर र सञ्चालकको कार्यकाल 3 वर्ष कायम गर्ने संघीय संसद अन्तर्गत अर्थ समितिको निर्णयले केन्द्रीय बैङ्कमा अस्थिरता आउने भन्दै पूर्व गभर्नरहरूले असन्तुष्टि जनाएका छन्। अर्थ समितिले कार्यकाल घटाउने निर्णय गरेर केन्द्रीय बैङ्कलाई अस्थिर बनाउन खोजेको उनीहरूको टिप्पणी छ। समिति बैठकले बिहिबार गभर्नर सहित सबै सञ्चालकको कार्यकाल 3 वर्ष तोकिएर उनीहरूको कार्य क्षमताका आधारमा सरकार मन्त्री परिषदले थप 2 वर्ष थप्न सक्ने निर्णय गरेको छ। समितिको निर्णय दुवै सदन प्रतिनिधि र राष्ट्रिय सभाबाट जस्ताको त्यस्तै पारित भए गभर्नर डिप्युटी गभर्नर र 3 जना स्वतन्त्र सञ्चालकको कार्यकाल थप्ने विषयमा 3 वर्षपछि मन्त्री परिषदले निर्णय गर्नेछ। गभर्नरको कार्यकाल घटाउने अर्थ समितिको निर्णय सही नभएकाले संसदले पुनर्विचार गर्नुपर्ने पूर्व अर्थमन्त्री एवं गभर्नर युवराज खतिवडाले भन्नुभयो। विगतका छलफल तथा बहसमा यो संवैधानिक अङ्गका पदाधिकारीहरूकै सरह 6 वर्ष हुनुपर्छ भन्ने पनि आएको थियो र अन्तिममा 5 वर्ष मात्र कायम गरिएको उहाँले बताउनुभयो। पूर्व गभर्नर विजयनाथ भट्टराईले आफूलाई मन नपरेको मान्छेलाई गभर्नर बन्न नदिने र राष्ट्र बैङ्कलाई पनि निश्चित दल वा समूहको रुचि अनुसार चलाउन खोजिएको आरोप लगाउनुभयो। अर्थ समितिका सभापति कृष्णहरि भुराथोकीले पनि राष्ट्र बैङ्कलाई थप बलियो बनाउन गभर्नरको कार्यकाल घटाएर कार्य सम्पादनसँग जोडिएको बताउनुभयो। राम्रो काम गर्नेले थप 2 वर्ष समय पाउने पनि भएको हुनेछ।
0: जेजी आन्दोलनमा मृत्यु भएका 42 सहितको शारीरिक धनाधम्य

स्वतंत्र निकाय हो।

0: उनीहरूको खानपान विशेष ध्यान दिनुहोस्। दुध, अन्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफुल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बारेमा जान्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौँ।
1: हरेक खाना चाप हुने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कमजोरका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पुषिलो आहार दिनुहोस्।
0: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
1: सामुदायिक सूचना नेटवर्क सिआइएन र ओल्ड भिजन इन्टरनेसनल नेपालको सहकार्य सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन। तपाईँ अहिले त्यस भएका सामुदायिक रेडियो सिआइएन खबर गर्नुहोस्।

क्या इरान बीच भएको संसारी पत्र लागू रहेको 60 दिनको अवधिमा स्टेट अफ हर्मुज हुँदै खाडीबाट बहिरिएको तेलको प्रवाह झण्डै 3 गुणाले बढेको छ। यो अवधिमा करिब 37

छब्बिस साइज लाग्नु भएको छ। आगामी तीन वर्ष जोडिने कार्यक्रम संस्करणको दौरमा 4,000 भन्दा बढी धारावक सहभागी हुने आयोजकले बताएको छ। जापानको ताइची नागोयामा आयोजन हुने एसियाकै सबभन्दा ठूलो खेलकुद मेला विश्व एसियन गेम्स एसिया शुरू हुन 1 महिना बाँकी रहँदा नेपाली खेलाडीहरूले पनि तयारी र तीव्रता दिएका छन्। ओलम्पिक काउन्सिल अफ एसिया ओसिए र

60 वर्ष हुन लागेको त्यो बढ्ने अनुपात चाहिँ तीव्र छ।

0: Samsung fa una sèrie partida de Samsung de Madrid, costa seva més. Samsung que venia a fer una fauna, una sèrie partida de Samsung de Madrid, una sèrie partida de Madrid, una sèrie partida de Madrid, una sèrie partida de Madrid, una sèrie partida de Madrid, mai de llogar una menjada, mai de llogar una bona, agafa i li, li gira, bona i xerra, sí, Samsung, no? Agafa i li pas, de fet, sí, serà, eh?
1: Yeah.
0: चाहिँ तपाईँको अब तपाईँ घुमा माइनर पेज दिइरहेको भयो भने सफल गऱ्यो होइन माइनर पेज देखाउनु दिँदैन नि त्यो चौसठी हामी सफल गऱ्यो होइन अब माइनर पेज दिन एन माइनर पेज दिन के अरे माइनर पेज दिन जुन तपाईँ सफल गरेको छ हामी तपाईँको कुरा गर्छ भने अब तपाईँको सुन्दर चाहिँ डेम्बो बेचेको के छ अब डेम्बो बेचेको के सिकाएको हामी पनि माइनर पेज गर्नु भन्ने चाहिँ इन्टरनेसनल प्र्याक्टिसबाट त हाम्रो पेज चाहिँ अहिले संसदको मेरो चाहिँ धेरै मैले नि फेरि पनि रिपिट गर्छु मैले स्टुडेन्ट लाइफमा यति धेरै अध्ययन चाहिँ गरेँ
1: तर मैले पछिल्लो समयमा प्रविधिले विस्तार दियो भनेर सांसदहरू खुसी नै हुनुहुन्छ
0: तपाईँलाई कुरा गर्नुहुन्छ एआई पनि कस्तो छ भने एआई पनि एउटा भौतिक कुरा हो तर चाहिँ सबै कुरा राइट भन्छ भन्ने त होइन नि त
1: अब त्यसो अहिलेको अवस्थामा तपाईँको टिप्स के हो यदि सांसद कसैले एआईको सहारा लिँदै हुनुहुन्छ भने उहाँले के कुरामा चाहिँ ध्यान दिनु भएन भने चाहिँ किन
0: एउटा चाहिँ के भने एआईले एआई भनेको के बनाएको चिज हो उसले चाहिँ कहिलेकाहीँ के हुन्छ भन्दाखेरि अब फ्याक्ट कुरा चाहिँ रिड गर्न नसके अर्को कुरा हुन जान्छ जस्तै मैले आफै पनि अनुमान गरेको छ मानव बेस मानव बेसिकमा बेसिकाको साथ प्रसार नियन्त्रण ल्याइन् भन्ने चिज छ नि त्यसलाई प्राइजमा ल्यायो भने तिन चार थरी आउँछ कि एउटा चाहिँ तपाईँको नेपाल कानुनको लागि नेपाल कानुन पत्रिका सुप्रिम कोर्टको वेबसाइट आउँछ है अर्को चाहिँ नेपाल ल कमिसनको आउँछ अरू चाहिँ पत्र पत्रिकाहरू अरू थुप्रो आउँछ फेसबुकको पनि आउँछ नि त त्यो त सबै सबै आउने हो नि अनि हामीले चाहिँ के हेर्ने भनेको ख्याल गर्नु पऱ्यो नि त त्यो चाहिँ हाल्ने जरुरी छ त्यसरी जसरी नेपाल ल कमिसन त नेपाल सरकारको वेबसाइट हो नि त होइन नेपाल कानुन परिषदको वेबसाइट चाहिँ त्यो चाहिँ के भन्छ अरे त्यो चाहिँ अठाइस सर हो त्यो चाहिँ अठाइस मिनट हो होइन त्यसरी सुप्रिम कोर्टको वेबसाइट हो त्यसले कतिपय पत्रपत्रिकाले सबै कुरा के अरे पत्रपत्रिकाले लेखेको कुरा पनि सही क्रेकर्स हुन्छ भन्ने होइन तर अहिलेको जुन जुन मिडियाको वेबसाइट लाइक स्ट्रिम अरू अरू वेब छन् त त्यो गलत देशमा पनि गरिहाल्छ गलत वाक्य गलतिर राजनीतिको गुणहरू पनि आउँछ नि त त्यो चाहिँ चिन्न सक्नुपर्छ होइन
1: अनि जनतासँगको सम्बन्ध सुमधुर राम्रै छ कि अथवा
0: संसद चाहिँ स्थापित हुने बित्तिकै म चाहिँ आफ्नो निर्वाचन क्षेत्रमा
1: कुदिरहेको
0: छुबाट घाम सकिँदैन यो पाँच दिनमा होइन किन जान सकिँदैन भने तपाईँको धेरै चाहिँ बिल बिलहरू छ होइन त्यो हेर्नु पर्यो पढ्नु पर्यो विज्ञहरू चाहिँ सक्नु पर्यो तपाईँको फोन चेन्ज नभए पनि तपाईँको फोन हुँदैन होला भन्ने चाहिँ तपाईँको भएको त अब पहिलाका विगत चाहिँ विगतका चाहिँ डिफेन्स लिडर र चाहिँ पिपुल्सको डिफेन्स कति थियो भने एक महिना थाहा पाइन्छ भाइबरमा फोन आउँछ होइन तपाईँको चाहिँ के भन्छ त्यो के अरे वाट्सएपमा चेन्ज फेसबुक म्यासेन्जरमा फोन आउँछ होइन मोबाइलमा फोन आउँछ फोन यति धेरै आउँछ त्यो सकेसम्म पाइन्छ होइन सकेसम्म कन्याक पनि आउँछ यति गर्दा यति धेरै सञ्चार माध्यम यति धेरै माध्यमबाट रेस्पोन्स नै गर्दा पनि धेरैको गुनासो के आउँछ हाम्रो सांसदले फोन उठाएन त्यसरी चाहिँ अब सञ्चार माध्यमले चाहिँ उहाँले चाहिँ के भन्छ यो अहिले सञ्चार सम्पर्क चाहिँ सजिलो छ क्या तर अब एकदम सजिलो छ भौतिक रूपमा उपस्थित हुनुपर्छ भन्ने त छैन तर चाहिँ भौतिक उपस्थिति नै हुँदैन यो चाहिँ सत्य कुरा हो
1: जनताहरू सघन के भन्ने डर चाहिँ कतिको हुन्छ
0: सबभन्दा डरै के छ भने यो मान्यो भने किनभने उहाँहरूले अमूल्य भोट दिएर जिताइसकेपछि फलाना जेनरेसेकेन्ट भने त दोस्रो त गरिदियो के मौसम र एउटा विधान सबै डिटेल पढ्छ भने त्यो कुशल विधान भन्ने पनि लाग्छ
1: अनि

Thank you.

0: surgical report.
1: Thank you so much.

संस्कारसँग शक्ति संरक्षण गर्नु तपाईँ हाम्रो सबैको दायित्व हो। त्यसैले युवा पुस्ता र पुरानो पुस्ता बीचको समन्वय हुन आवश्यक छ। पुष्पा चौधरी, रेडियो।

0: कतै आइसक्नु भयो आजको उडाइसरको सम्पर्क सुरु गराउन त आज हामी पहिलो जानुपूर्वको मसिनहरूको बारेमा देखेको कुरा सुन्छौँ।
1: हेर्नुहोस् सुक्खा जमिनमा पानी र सनी जमिन भुकको फुलले धाँदा फाट्ने वा पहिले फाटेको छ भने धाँदा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
0: ल पहिलोका पनि लक्षण हुन्छन् नभएको हामीले त पहिलो ईश्वरको लीलाको सम्झेको त सचेत गर्न पहिलो जाने सङ्केत थाहा हुने रहेछ है
1: हो नि पहिलो जाने पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने पानीको मुल सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न

ज्यान नजिकको धन ज्यान नभए के भन

अजी ये दुख ने शरीर कमजोर दोस्तों को हमने

व्यवस्था में जब उमेर तक 15 वर्ष 19 प्रेसिडेंटहरुले विभिन्न किसिमको हर्मोनल विकास जुन सुरु हुन थाल्छ, थायराइडको विकास, रिप्रोडक्टिभ अर्गन्सहरू जुन हामी भन्छौँ नि ती क्रमिक रूपमा विकास हुँदै जान्छन्, त्यो बेला अनेक किसिमको मनमा उत्पन्न हुन्छ। हर्मोनको विकास क्रममा चाहिँ शरीरको चाहिँ हाइट ग्रोथ गर्नु बाहेक शरीरका चाहिँ प्रचण्ड अङ्गहरू हुन्छ तिनीहरू पनि त्यसको स्वस्थ रूपमा चाहिँ त्यसको पनि वृद्धि हुन्छ। आकार प्रकार गर्छन्, सोच फरक आउँछ, दाढी जुङ्गाहरू चाहिँ बढ्दै जान्छन्, होइन उनीहरूले नाइट फल स्वप्न दोस्रो हुने सम्भावना बढी हुन्छ र धेरैभन्दा देखिन्छ भने शिशु विकासको कुराहरू लिएर सोचिरहनु भयो भने एन्जाइटी हुन्छ। त्यो भएर त्यो नपढ्ने, चिन्ता गर्ने, सोचिरहने

0: गर्ने बानी धेरै महत्वपूर्ण हुन्छ, तर चिकित्सकको सल्लाह चाहिँ कहिले लिनुपर्छ होला त? यसको जवाब पनि अब डाक्टर महाशय नै बुझ्नु है त।
1: चिन्ता गरेर बस्छन्, स्कुल जाँदैन, पढाइ गर्दैन, काम गर्दैन भन्ने अनावश्यक रूपमा उसलाई गाली गर्ने, फत्काउने, त्यसको कुरा जानु चिन्तित र भयभीत हुन सक्छ। यो उमेरमा अनेक किसिमको मनमा होला, साथीभाइको माध्यमले अथवा घर परिवारकै अरू सदस्यहरूको माध्यमले उसलाई बुझाउने खोज्ने अथवा डक्टर टाढो लग्ने, त्यसले

0: Canopy.
1: Yeah.

रेडियो द्वारा सभी को जारी सर्विस।

0: खाने खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटुरोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निद्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सात्ता र फलफुल खाऊ।
1: मद्यपान

2082/82 मा यस पासको नगरपालिकाका विभिन्न कुरामा गठन भए कृषि विकास शाखामार्फत थापिएका कृषकहरू माथि भन्दा नयाँ गठन भई दर्ता नभएका तर्फ गर्न इच्छुक कृषक समूहहरू दर्ताका लागि तपसिल बहुमुखीका आवश्यक कागजातहरू सहित यो सूचना प्रसारण भएको मितिदेखि 35 दिन अर्थात् 2083 16 गति भित्र यस पालिकाको कृषि विकास शाखामा निवेदन दिन गर्नुमा सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै अनुसूचित फारम विभाग नमुना र निवेदनको लागि पाँचपुरी नगरपालिका कृषि विकास शाखा र देवघाटका कृषि सेवा केन्द्रमा सम्पर्क गर्न हुन अनुरोध छ। समूह अधिकरणको हकमा अनुसूचित दुई बमोजिम समूह अधिकरणले वेतन अनुसूचित चार बमोजिम विवरण समूह अधिकरण सम्बन्धी समूहको निर्णय प्रतिनिधि समूह दर्ता प्रमाणपत्र प्रतिनिधि समूहको छाप अध्यक्षको फोटो अध्यक्ष परिवर्तन भएको हकमा नयाँ समूह दर्ताको हकमा अनुसूचित दुई बमोजिम समूह अधिकरण निवेदन अनुसूचित सात बमोजिम विवरण अनुमोदित विधानकै गति समूहको प्रत्येक सदस्यहरूको नागरिकताको प्रमाण पत्रको प्रतिनिधि हुनेकालेको सिफारिस समूह प्रथमको निर्णय सहित तीन पटक समूहको मासिक बैठक तथा पत्रकार प्रतिनिधि वार्षिक कार्य योजनाहरू समूहको छाप र सदस्यको फोटो

Santa Bárbara. E eu, desde que eu estava em

बाल विवाह हुन्छ, त्यसको विवाह एकजनाले हुन्छ, विवाह गरेर उनीलाई कानुनी कार्यवाही पनि हुन्छ। बाल विवाह कानुनी अपराध हो, यसलाई आजैबाट

0: ことはチャミマジャリーさんです。
1: Thank you.

0: अनि के पनि र मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबाबमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
0: तर मैले खुल्ला कुरा गरौँ, समाधान लागु पदार्थ होइन,
1: लागु पदार्थबाट टाढा बसौँ, स्वस्थ र उज्यालो भविष्य रोजौँ।

0: हुने यथा तपाईँ नदीनालामा विशाल स्वरूप हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: सतर्कता अपनाउने
2: गरौँ
1: कार्यक्रम

trobada exemplar serveix a i serveis.

पौडी सम्पर्कहरू हामी दुवैजनाको तर्फबाट जरिफ निस्कर्छ। यो कार्यक्रम प्रत्येक शुक्रबार 4:15 पाँच बजेसम्म समावेशी रेडियोको साझा आवाज मार्फत तपाईँहरूमा हामीले साताभरिकै विभिन्न नेपाली चलचित्रको बारेमा जानकारी र जानकारी सँगसँगै मिठा मिठा नेपाली चलचित्रका गीतहरू लिएर उपस्थित हुने गर्दछौँ। सदा चाहिँ आज पनि तपाईँहरू माझमा कार्यक्रमको शुरूआतमा एउटा मिठो नेपाली चलचित्रको गीत जोड्न चाहन्छु। गीत रहेको छ नेपाली चलचित्र झिङ्गे ताउ दुईको एउटा मिठो गीतको बाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु। त्यसपछि तपाईँहरू माझमा साताभरिकै विभिन्न नेपाली चलचित्रको बारेमा जानकारी दिएर उपस्थित हुने नै छु। अहिलेको लागि भने तपाईँहरू माझमा

किसी का ऑनलाइन वेबपेज प्रभाव जलित हो खुट्टा आधा रगत बढ़े उनको रियल आर्थिक अवस्था कमजोर रहेको र दुखी पाठको संकेत गरेको छ भने निर्दयले सामाजिक सञ्जालमा पोस्टर सेयर गर्दै सारथीलाई आफ्नो करियरको नयाँ अध्याय भनेकी छन्। टिभी प्रोडक्सन र धेरै फिल्म इन्डस्ट्रीको ब्यानरमा निर्माण भएको फिल्ममा निरुता सहित उत्तम प्रधान श्रेष्ठ राजेन्द्र केसी सामन्त थापा विश्व वर्मा गायत्री जोशी कल्पना थापा मदन थापा सन्तोष झप्रा आशा विश्वकर्म लगायतका कलाकारहरूको अभिनय रहेको छ भन्ने तर्फ छायाङ्कनमा जोडी निरुता उत्तमको यो दुई दशक पछिको सहकारी हो भने सम्पादनको रूपमा परिचित तारा थापा र किम्बे प्रस्तुतकर्ता रहेको फिल्ममा प्रदीप श्रेष्ठ र प्रतीक राणाज निर्माताको रूपमा रहेका छन् भने कार्यकारी निर्माता बिग बहादुर विश्वकर्म र नवीन श्रेष्ठ हुन् भने लाइन प्रड्युसरमा अमित केसी रहेका छन् भने फिल्मको छायाङ्कन शङ्कर पुजेलले गरेका छन् भने बाबु गिरी र प्रशान्त श्रीकोटीले फिल्मका लागि सङ्गीत

bir deportivo urbana.

शुक्रबार बिहिबार पक्षले फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी गराएको हो भने यो फिल्म निर्माणको 5 वर्षपछि प्रदर्शन हुन लागेको हो भने पोस्टरमा फिल्मका मुख्य जोडी सोनाल धमान र मतानीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ भने यो उनीहरू तपाईँको डेब्यु फिल्म हो भने पोस्टरले फिल्म झेन्सी पुस्ताको पनि कथामा आधारित रहेको सङ्केत गरेको छ भने फिल्ममा सोनाल र कस्ताहित नरेन्द्र थापा रिसा थापा उपेन्द्र थापा बेनी ढुङ्गानाथ जेपी पाण्डे तारा शर्मा लगायतका कथाहरूको पनि रहेको छ भने राजु अधिकारीको निर्देशनमा बनेको फिल्ममा सौरत अधिकारीको प्रस्तुतकर्ता र बहादुर सिंह तामाङ निर्माता सम्बन्धी फिल्ममा आरती अधिकारी आचार्यको कथा महन्त श्रेष्ठको पटकथा तथा संवाद रविन्द्र बुढारको छायाङ्कन रामप्रसाद चौधरीको सम्पादन अर्जुन पौडेलको सङ्गीत तथा कमल राई र रामजी रामछानीको कोरियोग्राफी रहेको छ भने जनपुकार मिडिया हाउसको ब्यानरमा निर्माण भएको फिल्मको छायाङ्कन काठमाडौँ र चिनाब सहित बेल्जियम स्विजरल्यान्ड र नेदरल्यान्डमा गरिएको छ भने प्रस्तुतकर्ता आधिकारिक अनुसार वर्षव्यापी फोनहरूको आभास गराउन युरोप पुगेर फिल्मको छायाङ्कन गरिएको हो भने उनले यसअघि ब्याकमेल डेस्टिनेसन काठमाडौँ लगायतका फिल्म निर्माण गरिएका बारेमा तपाईँहरूमा मैले जानकारी गराएको छु। अब भने पारो रहेको छ नेपाली चलचित्र कोसी ढुङ्गाको एउटा मिठो गीत तपाईँहरूमा पछि सातामिक

узды.

नेपाली चलचित्र परान्त एउटा मिठो गीत

चर्चित हास्य टेलिभिजन सो कमेडी दरबारको समूहको पहिलो पटक निर्माण गरेको फिल्म कथा केकीको शीर्ष गीत सार्वजनिक गरिएको छ भने लोकलयमा आधारित यस गीतमा अर्जुन सापकोटा र मेलिना राई सुर रहेको छ भने अर्जुन स्वयंको संगीत तथा सन्तोष सापकोटाको शब्द छ भने गायक सापकोटाले यही गीतबाट पार्श्व गायनमा डेब्यु गरेका हुन् भने मिनमा डे लेप्चा कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा गायक सापकोटा सहित पवित्र साकी सजिना खनाल निश्चल खड्काले आकर्षण नृत्य प्रस्तुत गरेका छन् भने गाईबस्तुमा बाँच्ने पढाल उटहरालाई पृष्ठभूमिमा राखेको भिडियोमा हेरिनमा स्थान मुख्य पात्र गौरी मल्ल तृप्ति नाटक रेखा थापा महेश त्रिपाठीको सन्तान माले

विकास अर्याल

चलचित्रको बारेमा जानकारी दिलाउने क्रम सँगसँगै नेपाली चलचित्रको

persone, può essere considerata

जीव र पोषण पृष्ठभूमि भने चट्याङको दृश्य राखिएको छ भने उनले दुई महिना पात्रको दुश्मनीको कथाले फिल्ममा आधारित रहेको बुझाउँछ भने पूजा र कविता पहिलो पटक फिल्ममा एक साथदेखि नलागेकी हुन् भने यो सहकारीले दर्शकमा पनि उत्साह तपाईँको सबैभन्दा उनीहरू एक्सन भूमिकामा प्रस्तुत हुने जनाएको छ भने पूजा र कविता

0: उनलाई मन्द सम्झे
1: समस्या
2: कहाँ जाऊ कहाँ जाऊ फेर पुत्र पढ्न हो कि

我还会弹一些四和弦的那种。

Sundays.

अन्तखेरि सरकारले लिएको भएको छ. पहिलो पटक हामीलाई तराईमा चोरको चाहिँ गेटिङ गरेको छ उहाँले लिएको भएको छ. अस्ति भर्खरै मात्रै पनि समाचार पढ्दै थियो ट्रान्सफर्मर सोरेज एकदमै धेरै बढेको छ भनेर होइन. अर्को चाहिँ राम मणि पाण्डेले चाहिँ घर बगाउने एकदमै धेरै ठुलो डर छ. त्यो घर

अनलाइजै कम गर्छ कटाकटम गऱ्यो भने पनि एउटा बाटो त्यो रहन सक्छ। अर्को चाहिँ फेरि पनि मैले पानीसँग जोड्नु चाहेँ तपाईँको गाउँमा चाहिँ मूलहरू र पानीको लागि पानी कता कताबाट भोग्छन् त होइन। एउटा पहिले पहिले चाहिँ एउटा राम्रो चलन थियो गाउँहरूमा चाहिँ घर काट्ने भनेर हजुरले पनि सुन्नु भएको छ होला। कतै कतै गाउँघरमा पानी पर्नु अगाडि चाहिँ बनाउने चलनहरू हुन्थ्यो। त्यो चिजहरू चाहिँ अहिले बिस्तारै हराएर गएको जस्तो देखिन्छ। कारमाथि कताबाट पानी आउँछ त होइन त्यो पानी जस्तो अहिले रोड पनि बनाउँछन्। रोड बनाएको छ रोडको पानी पनि बस्ती पनि छिर्ने जुन दोकानहरू कति ठाउँमा पनि छ त्यसले पनि पऱ्यो चाहिँ एकदम त्यसले निम्ताएको देखिन्छ होइन। त्यही भएर पानीको निकासहरूलाई चाहिँ एकदमै व्यवस्थित बनाउनु चाहिँ अर्को एकदम धेरै सफा चाहिँ सफा छ तर ठुलै पहिरो गएको देखिन्छ। यहाँहरूलाई चाहिँ देखाउनु पर्दाखेरि चाहिँ उहाँको अर्को फोटो चाहिँ त्यसमा चाहिँ अलिकति देखिँदैन तलपट्टि के अरे तटबाट चाहिँ हाम्रो खोला छ। खोलाको पानीको लागि हामीले काम चाहिँ रोडको लागि रोडको पानी पनि बस्ने छिर्ने चाहिँ बाटोहरू नजाओस् भनेर हामीले चाहिँ त्यसलाई त्यो पानी छिर्नेको कामहरू गर्न सक्छौँ। त्योभन्दा पनि अझै जस्तो कस्तो छ नि यो चिजले चाहिँ तपाईँलाई सिमीले चाहिँ प्रभाव नपारेसम्म चाहिँ हामीले हजुर प्रभाव पारेसम्म हामीले त्यसलाई काम गर्न थाल्छौँ। त्यसलाई एउटा चाहिँ सजिलो उपाय भने एउटा तलपट्टि चाहिँ नदी कटानको काममा चाहिँ रोक्न सकिन्छ। त्यो गर्ने त्यस पछाडि चाहिँ वृक्षारोपण वा इन्जिनियरिङको कामहरू गरेर चाहिँ सरकारी माटोहरूलाई पनि चाहिँ जान पक्न नदिने किसिमको चाहिँ कामहरू गर्न सक्छौँ। र त्यसमा पनि पानी

0: तपाईँको गाउँमा पहिलेको जोखिम के कति छ थाहा पाउनको लागि आज तपाईँले कमेन्ट गर्न सक्नुहुनेछ। कमेन्ट माथि होइन तपाईँ सूर्यबहादुर थापाजी जस्तै त्यहाँको तपाईँको अवस्था चाहिँ कस्तो छ, फोटो पनि तपाईँले पठाउन सक्नुहुन्छ। फोटो हेर्नु चाहिँ धेरै धेरै सजिलो हुन्छ यहाँलाई भन्नुलाई होइन, कुरालाई सम्बोधन गर्नको लागि। जसरी अहिले सूर्यबहादुरजीको गाउँको अवस्था कस्तो छ, त्यहाँनिर कस्तो खालको पहिरो गएको छ भन्ने कुरा चाहिँ हामीले थाहा पाउन सकिँदैन। कुनै पनि जिज्ञासा छ भने कमेन्ट गर्दै गर्नु। अहिले यहाँ एउटा कमेन्ट चाहिँ तिवारी ध्रुवजीले गर्नुभएको छ, म्याम पहिलो समाधानको लागि कसलाई कसरी सम्झिने सकिन्छ भन्नुभएको छ।
1: अनि विभिन्न निकायहरूमा सम्पर्क गर्न सक्नुहुन्छ, सबैभन्दा सजिलो अथवा सबैभन्दा छिटो भनेको तपाईँहरूको स्थानीय निकाय नै हुनसक्छ, स्थानीय सरकार हुनसक्छ, उहाँहरूले चाहिँ तपाईँले इमिडिएट मद्दतको लागि अथवा सहयोगको लागि स्थानीय सरकारलाई चाहिँ तपाईँले सम्झिन सक्नुहुन्छ। त्योभन्दा माथि हजुरहरू अझ सहन केही किसिमको सहयोग चाहिएको छ भने नेपालमा चाहिँ एनडिआरआरएमए भनेर
0: राष्ट्रिय विपद जोखिम नेपाल तथा व्यवस्थापन प्राधिकरण
1: भनेर छ, त्यहाँ पनि हजुरले सम्पर्क गर्न सक्नुहुन्छ जस्तो लाग्छ। त्यहाँबाट पनि विभिन्न किसिमका चाहिँ सहयोगका कार्यक्रमहरू कतिमा बस्ती जोखिमको स्टडीहरू पनि उहाँले चाहिँ गरिरहनु भएको छ होइन, त्यसरी पनि चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ जस्तो लाग्छ। थालीमा अलिक पहिलो सम्पर्क गर्ने स्थान हो, त्यस पछाडि एनडिआरआरएमए पनि हजुरले सम्पर्क गर्न सक्नुहुन्छ।
0: अहिले चाहिँ अब जस्तो बाढी पहिरो गइहाल्यो, विपद आपद विपदको अवस्था आइहाल्यो भने चाहिँ एक दुई तिन चार भर्खरै भर्खरै नम्बर चाहिँ प्रयोग भएको छ, एक दुई तिन चारमा पनि फोन गर्न सकिन्छ भन्ने पनि छ। अहिले चाहिँ अर्को चाहिँ तपाईँ तपाईँको प्रश्न छ, उहाँले चाहिँ हाम्रो गाउँमा पहिरोको सबैभन्दा ठुलो जोखिम कहाँ छ र त्यसको रोकथामका लागि अहिलेसम्म के ठोस

0: अछाम जिल्ला साथै भगत नगरपालिका वडा नम्बर 5 नगरपालिकाबाट तपाईँले
1: ठाउँ हो, उहाँ त्यो ठाउँमा पहिले
0: खाए होली के चाहिँ एउटा चाहिँ हामी किरानो जमिनको छेउछाउमा बस्दैछौँ, कुनै पनि जमिनको छेउमा एकदमै किरानो किरानो जमिनहरू छ, आफ्नो घरको छेउमा किरानो जमिनहरू छन् भने चाहिँ त्यहाँ बस्दाखेरि चाहिँ हामी पहिरोको जोखिममा पर्न सक्छौँ भनेर चाहिँ सोच्नु एकदमै जरुरी छ। हजुर, टाढा टाढाको छेउमा कुनामा गएर अहिले अब चाहिँ यो इको स्टे भनेर होइन प्रकृतिसँग नजिक बस्नु भनेर हामी एकदमै कुना कन्द्रामा गएर पनि गएर बस्छौँ होइन। त्यस्तो ठाउँमा बस्दाखेरि अलिक खोल्चा खोल्सीको छेउछाउ माथि ठुलो कारो छ होइन, तपाईँको घर बसेको ठाउँको छेउको चाहिँ भिरालो जमिन कति

રેડિયો હાથે મારો ચાર્જ લીધો પાલિકા બાકી માં